0: پاکستان کی شان وادی مہران مہران کی پہچان جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.
1: ارے میں خشک اور بیرونو کی اسکن ہر امیج لائٹ تھا ڈیمیج اینڈ ڈل اسکن کے کیو آؤٹ پر یو کیے تو کے کھپے سپر وائٹ رائس کالجن بیوٹی کریم جن میں آئیں چار انجو خوبیوں ऐं कोजिक एसिड फॉर्मुलेशन जो जिल्द के रिस्टोर करे उन जी नमी के लॉक करे ऐं चामड़न जी खूबियूं जिल्द मां फाइन लाइन ऐं झुरन के घट कन ऐं रिंकल्स के घट करे सिर्फ टिनि ॾींहनि में जिल्द के बणाए नरम मुलायम ऐं ब्राइट उन सां गॾोगॾु सुपर वाइट ब्यूटी सीरम जंहिं जी हर कतरे सां चेहरे खे मिले वधीक खूबसूरती हाणे हर ॾींहुं रहो ब्यूटीफुल सुपर वाइट रॉयस कॉलेजन ब्यूटी क्रीम अ प्रोडक्ट ऑफ अक्सा कॉस्मेटिक्स.
0: خوبصورتی کا اصل راز صرف

सिंध राउंड अप में अज अवां बुधी सकंदा सिंध में गाडियुन जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी हादसन में फोतगी ते 7 लख रुपया मुआवजो मुकरर सिंध सरकार 13 मां 9,000 स्कीमू मुकमल कयूं आहिनि हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि शर्जील इनाम मेमण सिंध कोस्टल ऐं रेजिलेंस मनसूबो शुरू ठट्टो सिजावल ऐं बदीन जे सामूंडी पटी तरक़ी कंदी वॾो वज़ीर सैद मुराद अली शाह एम डी के टेस्ट में बेज़ाब्तगियूं मुस्तफ़ा कमाल पारां पी एम डी सी खे जांच जो हुकुम ॿारनि जी सोशल मीडिया इस्तेमाल बाबति जामिया रेगुलेटरी फ्रेमवर्क जोड़ण जी सिफ़ारिश रिपोर्ट अदालत में जमा ऐं स्पेशल रिपोर्ट बि अवां ॿुधी सघंदा सिंध काबीना जा फ़ैसिला अवाम खे केतिरो फ़ाइदो मिलंदो सिंध में गाॾियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी करार हादसन में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़रर उन ॾस में सिंध जे रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी वई आहे हादसन जी सूरत में फोतियुनि जे वारसनि खे 7 लख रुपया मुआवज़ो फराहम करण जे लाइ सिंध जे एक्साइज़ खाते ऐं इंश्योरेंस कंपनियुनि विच में मुफ़ाहमती यादाशनामे ते सयूं कयूं वयूं उन मौके ते तक़रीब खे ख़िताब कंदे एक्साइज़ सेक्रेटरी अली अहमद बलोच चयो त सिंध हुकूमत प्रोफेशनल मोटरवेज वेहिकल्स तरमीमी एक्ट 2026 तहत रोडन ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी आहे जंहिंजो मक़सदु हादसनि जे सूरत में मुतासिर माण्हुनि ऐं संदन ख़ानदाननि खे फौरी माली मदद फराहम करणु आहे हुन चयो त मोटर थर्ड पार्टी इंश्योरेंस तहत हादसे में फोत थियल शख़्स जे वारसनि खे 7 लख रुपियनि ताईं जड॒हिं त मुख़्तलिफ़ नोयत जे माज़ूरी या जिस्मानी नुक़सान जे सूरत में 5 लख रुपियनि ताईं मुआवज़ो फराहम कयो वेंदो अली अहमद बलोच मूजिब हाणे इंश्योरेंस खां सवाइ गाॾी जी रजिस्ट्रेशन मुंतकिली या सालियाने टैक्स जी अदायगी मुमकिन न हूंदी हुन चयो त अवामी सहूलियत जे लाइ टैक्स ऐं स्टाम्प ड्यूटी समेत मुक़रर इंश्योरेंस प्रीमियम जा तफ़सील एक्साइज़ खाते जे वेबसाइट ते पिण फराहम कया विया आहिनि हुन चयो त एक्ट लागू थियण खां हेल ताईं जेकी माण्हू इंश्योरेंस कराए चुका आहिनि उहे बि नए मुआहिदे जे समूर नुक़्तनि ते फ़ाइदो हासिल करे सघंदा सिंध जे सीनियर वज़ीर शर्जील इनाम मेमण चयो आहे त सिंध हुकूमत जी पहिरीं अवलीन तरक़ियाती रिथाउनि खे वक़्त सिर पूरो करणु तर्जी आहे पीपी हुकूमत 13,000 खां वधीक स्कीमूं शुरू कयूं जिन मां 9,000 खां वधीक मुकमल थी चुकियूं आहिनि बोड मुतासिर इलाइक़नि में 724 किलोमीटर रोडनि जो 80% खां वधीक कम मुकमल थी चुको आहे हिक बयान में हुन चयो त जदीद पब्लिक ट्रांसपोर्ट जे निज़ाम खे वधाइण पिण हुकूमत जे तरजीहुनि में शामिल आहे ऑरेंज ऐं ग्रीन लाइन ज़रिए लखे माण्हुनि खे सफ़री सहूलियतूं ॾिनियूं वयूं आहिनि येलो ऐं रेड लाइन जे मुख़्तलिफ़ तामीराती हिसनि ते कमु तेज़ीअ सां जारी आहे वधीक नयूं एवी बसूं ऐं डबल डेकर बसूं जल्द कराची पहुची वेंदियूं संदसि चवणु हुयो त हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह 311 मिलियन डॉलर तक़रीबन 87 अरब रुपया जे लागत वारी सिंध कोस्टल रेजिलेंस प्रोजेक्ट जी बाक़ायदा आगाज़ करे छॾियो तक़रीब खे ख़िताब कंदे मुराद अली शाह चयो त हीउ ठटे बदीन ऐं सिजावल जे साहिली बिरादरीअ जे लाइ हिकु तब्दीलीअ वारो सफ़र जो आगाज़ आहे उहे बिरादरियूं जेकी माहौलियाती तब्दीलीअ जी फ्रंट लाइन ते बीठल आहिनि उन्हनि जी बका रोज़गार साहिली माहौलियाती निज़ाम जी बहितरीअ सां जुड़ियल आहे उहे समुंड जी चाढ़ सिम ऐं कलर बोर्ड ऐं सख़्त मौसम जे वधंदड़ ख़तरनि खे मुंहुं ॾेई रहिया आहिनि हुन चयो त सिंध सरकार उन्हनि चैलेंजनि खे मुंहुं ॾियण लाइ क़दम खणी रही आहे क्लाइमेट रेजिलेंस जो मतिलबु माण्हुनि जो तहफ़ुज़ रोज़गार खे महफ़ूज़ बनाइण पैदावारी असासन खे बचाइण ऐं उन्हनि कुदरती निज़ामनि खे बहाल करणु आहे उन सां टिन्ही साहिली ज़िलनि जे 500 ॻोठनि जे लॻभॻि 1,96,000 घरनि अटिकल 10 लख माण्हुनि खे फ़ाइदो पहुचंदो मनसूबे मुताबिक 43,000 नौजवाननि खे मार्केट जी ज़रूरत मुताबिक महारतुनि जी तरबियत ॾिनी वेंदी मनसूबे जे रोज़गार ऐं कम्यूनिटीअ जी तरक़ीअ वारे हिसे ते लॻभॻि 30.45 अरब रुपियनि जी लागत जो अंदाज़ो आहे हीउ मनसूबो 8 वॾनि ड्रेनेज सिस्टम्स खे बहाल ऐं अपग्रेड कंदो जिन में नांगन ढोरो घोड़ाबारी घारो पीर पठो बोहारा जाती ऐं मलकाणी शाखूं शामिल आहिनि साफ़ पाणीअ वारे निज़ाम खे हथी मिलंदी
تقریب کے خطاب کندے سندھ کے پلاننگ اینڈ ڈیولپمنٹ آپاشی والے وزیر جام خان شورو ساحلی ضلع کے غربت بورڈ سمنڈ کے چاڑ پیداواری زمین کی تباہی ودندڑ ماحولیاتی خطرن کا بچائن کی ضرورت ہے۔ ایشیائی ڈیولپمنٹ بینک کے کنٹری آپریشنس ہیڈ چھ ہی پروجیکٹ اے ڈی بی لائے خاص طور پر اہمیت رکھے تو ہی گزرل 15 سالن کا ودھیک عرصے میں سندھ میں زراعت خوراک فطرت بہراڑی کی ترقی آسان کے پہرے وی سیڑپکاری ہے۔ پلاننگ اینڈ ڈیولپمنٹ کے چیئرمین نجب شاہ پروجیکٹ کوآرڈینیٹر نذیر احمد میمن پن اتے موجود ہوا۔ صحت وارے وفاقی وزیر مصطفی کمال سندھ میں ایم ڈی کیٹ ٹیسٹ میں بے ضابطگن جو نوٹس وٹھی پی ایم ڈی سی کے صدر کے نتیجن کی جانچ کے لئے خط لکھی چڈی۔ خط میں سینٹر وائز امیدوار کے انگ پاس تھن کی شرح ہائی اسکورس جو تجربہ کرنے کے لئے چی ویو ہے۔ خط موجب ایم ڈی کیٹ مرکزن کے نتیجن میں غیر معمولی واضح فرق کی بھی جانچ کرائی وے۔ خط میں حاضری شیٹس سٹنگ پلان سینٹرن کے ریکارڈ رزلٹ ڈیٹا جو جائزہ وٹن کی ہدایت بھی کئی وئی ہے۔ خط میں چی ویو ہے تو امیدوار کی جائے تے بین مانوں کی ٹیسٹ دین پیپر لیک تھن والے الزام کی بھی جانچ کرائی وے۔ ان ڈس میں صحت والے وفاقی وزارت پی ایم ڈی سی کے جانچ مکمل کرے 15 دن میں رپورٹ پیش کرنے کی ہدایت کی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کے سوشل میڈیا استعمال بابت کیس میں نیشنل کمیشن آن رائٹس آف چلڈرن بارن کے آن لائن تحفظ لائے عمر کی تصدیق جو اثرائتو نظام جامع ریگولیٹری فریم ورک جوڑن کی تجویز دینی ہے۔ کمیشن بارن کے آن لائن گرومنگ جنسی استحصال نقصانکار مواد کا بچائن کے لئے قانونی انتظامی قدم کھڑ کے انٹڑ قرار دنو ہے۔ نیشنل کمیشن بارن اڑ جاتل نوجوانن وچ میں غیر ضروری آن لائن رابطن کے محدود کرن کی بھی سفارش کی ہے۔ اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کی سوشل میڈیا استعمال بابت بدھنی ہٹ کیس میں نیشنل کمیشن آن رائٹس آف چائلڈس 17 صفن سے مشتمل تحریری جواب جمع کرائے چڈی۔ کمیشن درخواست میں اتارل خدشن کے تسلیم کندے بارن کے حقن کے تحفظ کے لئے عمر کی تصدیق کے اثرائتی نظام تے زور دنو ہے۔ خاتے بارن کی آن لائن جنسی استحصال کی جانچ لائے خصوصی صلاحیتن کے ودھائن ٹیکنالوجی ذریعے بارن کے استحصال خلاف خصوصی نظام جوڑنے کی تجویز دینی ہے۔ جواب میں چی ویو ہے تو پیکا ایکٹ جو بیہر جائزہ ورتو وجے ان میں ترمیموں کئی وجن۔ درخواست گزار پارا محمد جلال حیدر ایڈوکیٹ ہائی کورٹ یحییٰ فرید کیس کی پیروی کر رہا ہوا۔ پیش ہے اسپیشل رپورٹ۔ سندھ کابینہ کے تازے اجلاس میں کنک کی قیمتوں کے مستحکم کرن بورڈ متاثرن کے لئے 1 ارب روپیہ جاری کرن صحت کے ادارن کے اپ گریڈ کرن سرکاری زمینوں لائے نو قانون آئن تھر میں کوئلے کی مائننگ ودھائن سمیت کیترائی اہم فیصلہ کیا ویا ہیں، پر سوال وہ ہے تو ان فیصلن جو عام مانو کی زندگی تے عملی اثر کدیں کیترو پوندو۔ سندھ کابینہ کنک کی ریلیز پالیسی 2026-2027 تیار کرنے کی ہدایت کی ہے۔ حکومت وٹ لکھیں جڑے نہ مارکیٹ میں کنک اٹے کی قیمت میں واد جو ذکر پن اجلاس میں کیا ویو۔ حکومت جو مقصد سرکاری کنک فلور ملن چیکن کے جاری کرے اٹے کی قیمتوں کے مستحکم کرنا ہے، پر اتنے بنیادی سوال ہوا ہے تو سرکاری کنک کی رعایتی قیمت جو فائدہ آخرکار صارف تائیں پہنچو یا وچوارے نظام میں محدود رہندو۔ عوام کے اصل نتیجو ان وقت ساموں ایندو جدیں بازار میں اٹے کی قیمت واقع گھٹ تھی گھٹ میں گھٹ موجودہ قیمت میں استحکام ایندو۔ بے طرف بورڈ متاثرن کے لئے 1 ارب روپے کی منظوری دینی وی ہے۔ رقم صاف پانی صفائی صحت صفائی کی سہولت لائے استعمال تھن گرجے۔ ہی فیصلو ضرور متاثر علاقن لائے اہم ہے، پر عوام جو سوال وہ ہوندو تا رقم کہڑن علاقن میں خرچ تھی، کیڑا خاندان فائدہ وٹندا، کم کی نگرانی کیر کندو۔ صحت کے شعبے میں نارتھ کراچی کے چلڈرن اسپتال کے 200 بسترن والی ماں بار کی اسپتال طور ترقی دینے کی تجویز پڑ منظور کی وئی ہے۔ چنیسر ڈسپینسری میٹرنٹی ہوم کے 24 کلاک ہلائن جو منصوبہ پڑ ساموں آیا ہے۔ جدید اہ منصوبہ وقت سر مکمل تھن تھا تو خاص طور عورتوں بارن کے لئے سرکاری صحت جو سہولتوں بہتر تھی سکن تھوں، پر ماضی واگر اتنے بھی بجٹ تعمیر عملے کی موجودگی دواؤں کی فراہمی اہم امتحان ہوں۔ سرکاری زمینوں بابت نو قانون آئن لائے بھی تجویزوں طلب کی ویئن۔
मकसद सरकारी जमीन की अलाटमेंट इस्तेमाल के लिए नओ कानूनी ढांचो ठाहिण बुधायो पियो वञे। इन फैसले की अहमियत उन गाल में हुंदी त नओ कानून शफाफियत अवामी मुफाद जमीन के बेहतर इंतजाम के केतरो यकीनी बनाए तो। सिंध काबीना थर ब्लॉक टू में कोयले की माइनिंग की सालियानी सलाहियत 7.6 मिलियन टन में वधाए 11.2 मिलियन टन करण लाए मुहिदन में तरमीमुन की मंजूरी पिण डिनी है। इन सा तवानाई की पैदावार मुआशी सरगर्मियों में वाध जा इम्कान मौजूद है, पर सागे ही वक्त थर के मकामी आबादी रोजगार माहौल वसील में मकामी मानून के फायदे बाबत सवाल पिण अहम रहा। मजमूई तौर से सिंध काबीना जा फैसला केतर शोबन से लागापल अवाम के फायदो पोचण जहा इम्कान मौजूद है, पर कें भी हुकूमती फैसले की कामयाबी

0: जेकॾहिं तव्हां बवासीर जी तकलीफ़, रतु अचणु, सख़्त सूर, वेहण या हलण में तकलीफ़ जहिड़नि मसइलनि में मुब्तला आहियो ऐं ऑपरेशन खां डिॼो था, त हाणे परेशान थियण जी ज़रूरत न आहे। इस्तेमाल करियो निजात बवासीर कोरस। बवासीर खूनी हुजे या बादी, आराम लाइ आज़मूदो कोरस। निजात बवासीर कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली। रابطے جے لائے فون کریو 0302-36-36-879 0312-34-01-287। سکون، اعتماد، صحت مند زندگی ڈاں قدم۔
1: زندگی گزاریو اعتماد سان، قرآن کے سمجھی بدھندا رہو۔ ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے۔
2: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو،
3: دکھوئل انسانیت جی خدمت جو بہترین مثال۔
2: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن دے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
3: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی۔
2: اولاد جو نتھین، عورتن جے مخصوص بیمارین، ہئے میں سور، چیل میں سور، رت جو گھٹ تھین، کمزوری، عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے، نارمل ڈیلیوری پن کئی ونجے تھی۔ ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے۔
4: یاد رکھندا، ڈاکٹر عتیقہ سعید ہر جمعے جے ڈیاں مریضن جو مفت علاج کندی۔
3: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی۔ ودیک معلومات لائے 2347-32-41-230۔
1: खुशखबरी खुशखबरी अवां जे पंहिंजे शहर मातली में अलराज़ी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे, जिते ॿारनि, औरतनि ऐं मर्दनि जी हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ़ लगारी कंदो आहे। डॉक्टर मोहम्मद अशरफ़ लगारी साहब रोज़ानो शाम 4 वॻे खां राति 10 वॻे ऐं हर आचर ते सुबुह 10 वॻे खां राति 10 वॻे ताईं मरीज़नि जो इलाज कंदो आहे। यादि रखंदा, दायमी बुखार, नज़लो ज़ुकाम, बदन में सूर, बेचे कमजोरी, मलेरिया, मुदे जो बुखार, टीबी, बदहज़मी, मल्लो ऐं बीमारियुनि जो इलाज कंदो आहे।
5: एड्रेस दंदो रोड अल मदीना होटल जे पोयां डॉक्टर मोहम्मद अशरफ अल राज़ी हेल्थ केयर क्लिनिक मातली। वधीक राब्ते लाइ सजाद अली लिगारी, मोबाइल नंबर 0370-34-95-244।
2: मातली ऐं आस पास जी अवाम लाइ खुशखबरी। मातली शहर जी पहिरीं होलसेल मोहम्मदी फार्मेसी मातली, जिते हर दवा अवां खे होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारनि लाइ 12% ऐं घरू सार्फिन लाइ हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वटि बर वक़्त मौजूद न हूंदी, उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा, उन्हनि खे राइटर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी। राइडर खे 50 रुपया ख़रीदार अदा कंदो। टाइमिंग सुबुह 9 खां 6:30 वॻे शाम ताईं। नोट, असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी, नज़्द अली शेर कांटा, मेन हैदराबाद रोड, मातली। राब्ते लाइ अशोक कुमार, मोबाइल नंबर 0313-086-3163।
3: कैश ऐं किस्तन ते प्रीकास्ट RCC घरनि जूं पकियूं छितियूं लॻाइण लाइ खुशखबरी। छा अव्हां चाहियो था अव्हां जे घरनि जूं छितियूं पकियूं हुजनि, त कैश ऐं किस्तन ते 50 साल गारंटी सां छितियूं लॻरायो। सीमेंट जी जाली, ब्लॉक ऐं सस्ते में सस्ती छित लॻराइण लाइ राब्तो कंदा खुदा बख़्श होसो। मोबाइल नंबर 0300-2962-435। एड्रेस टंडो गुलाम अली रोड, मातली।
6: मातली के हो तो आवाज भी मातली की है।
1: सुनते रहो GFM 90.4।

0: सिंध राउंड अप में अज अवां बुधी सकंदा सिंध में गाडियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी हादसनि में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़रर सिंध सरकार 13 मां 9,000 स्कीमूं मुकमल कयूं आहिनि हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि शर्जील इनाम मेमण सिंध कोस्टल ऐं रेजिलेंस मनसूबो शुरू ठट्टो सिजावल ऐं बदीन जे सामूंडी पट्टी तरक़ी कंदी वॾो वज़ीर सैद मुराद अली शाह एम डी केड टेस्ट में बेज़ाब्तगियूं मुस्तफ़ा कमाल पारां पी एम डी सी खे जांच जो हुकुम ॿारनि जी सोशल मीडिया इस्तेमाल बाबति जामिया रेगुलेटरी फ्रेमवर्क जोड़ण जी सिफ़ारिश रिपोर्ट अदालत में जमा ऐं स्पेशल रिपोर्ट बि अवां ॿुधी सघंदा सिंध काबीना जा फ़ैसिला अवाम खे केतिरो फ़ाइदो मिलंदो सिंध में गाॾियुनि जे लाइ थर्ड पार्टी इंश्योरेंस लाज़मी करार हादसनि में फोतगीअ ते 7 लख रुपया मुआवज़ो मुक़रर उन ॾस में सिंध जे रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी वई आहे हादसनि जी सूरत में फोतियुनि जे वारसनि खे 7 लख रुपया मुआवज़ो फराहम करण जे लाइ सिंध जे एक्साइज़ खाते ऐं इंश्योरेंस कंपनियुनि विच में मुफ़ाहमती यादाशनामे ते सयूं कयूं वयूं उन मौके ते तक़रीब खे ख़िताब कंदे एक्साइज़ सेक्रेटरी अली अहमद बलोच चयो त सिंध हुकूमत प्रोफेशनल मोटरवेज वेहिकल्स तरमीमी एक्ट 2026 तहत रोडनि ते हलंदड़ गाॾियुनि लाइ मोटर थर्ड पार्टी इंश्योरेंस लाज़मी करार ॾिनी आहे जंहिंजो मक़सदु हादसनि जे सूरत में मुतासिर माण्हुनि ऐं संदनि ख़ानदाननि खे फौरी माली मदद फराहम करण आहे हुन चयो त मोटर थर्ड पार्टी इंश्योरेंस तहत हादसे में फोत थियल शख़्स जे वारसनि खे 7 लख रुपियनि ताईं जॾहिं त मुख़्तलिफ़ नोयत जे माज़ूरी या जिस्मानी नुक़सान जे सूरत में 5 लख रुपियनि ताईं मुआवज़ो फराहम कयो वेंदो अली अहमद बलोच मूजिब हाणे इंश्योरेंस खां सवाइ गाॾी जी रजिस्ट्रेशन मुंतकली या सालियाने टैक्स जी अदायगी मुमकिन न हूंदी हुन चयो त अवामी सहूलियत जे लाइ टैक्स ऐं स्टाम्प ड्यूटी समेत मुक़रर इंश्योरेंस प्रीमियम जा तफ़सील एक्साइज़ खाते जे वेबसाइट ते पिण फराहम कया विया आहिनि हुन चयो त एक्ट लागू थियण खां हेल ताईं जेकी माण्हू इंश्योरेंस कराए चुका आहिनि उहे बि नए मुआदे जे समूर नुक़्तनि ते फ़ाइदो हासिल करे सघंदा सिंध जे सीनियर वज़ीर शर्जील इनाम मेमण चयो आहे त सिंध हुकूमत जी पहिरीं अवलीन तरक़ियाती रिथाउनि खे वक़्त सिर पूरो करणु तरजीह आहे पीपी हुकूमत 13,000 खां वधीक स्कीमूं शुरू कयूं जिन मां 9,000 खां वधीक मुकमल थी चुकियूं आहिनि बोड मुतासिर इलाइक़नि में 724 किलोमीटर रोडनि जो 80% खां वधीक कम मुकमल थी चुको आहे हिक बयान में हुन चयो त जदीद पब्लिक ट्रांसपोर्ट जे निज़ाम खे वधाइण पिण हुकूमत जे तरजीहुनि में शामिल आहे ऑरेंज ऐं ग्रीन लाइन ज़रिए लखे माण्हुनि खे सफ़री सहूलियतूं ॾिनियूं वयूं आहिनि येलो ऐं रेड लाइन जे मुख़्तलिफ़ तामीराती हिसनि ते कम तेज़ीअ सां जारी आहे वधीक नयूं एवी बसूं ऐं डबल डेकर बसूं जल्द कराची पहुची वेंदियूं संदसि चवण हुयो त हुकूमत तरक़ियाती रिथाउनि खे वक़्त ते पूरो करण ते पूरो ध्यानु ॾेई रही आहे जीअं अवाम खे जल्द फ़ाइदा मिली सघनि सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह 311 मिलियन डॉलर तक़रीबन 87 अरब रुपया जे लागत वारी सिंध कोस्टल रेजिलेंस प्रोजेक्ट जी बाक़ायदा आगाज़ करे छॾियो तक़रीब खे ख़िताब कंदे मुराद अली शाह चयो त हीउ ठटे बदीन ऐं सिजावल जे साहिली बिरादरीअ जे लाइ हिकु तब्दीलीअ वारो सफ़र जो आगाज़ आहे उहे बिरादरियूं जेकी माहौलियाती तब्दीलीअ जी फ्रंट लाइन ते बीठल आहिनि उन्हनि जी बका रोज़गार साहिली माहौलियाती निज़ाम जे बहितरीअ सां जुड़ियल आहे उहे समुंड जी चाढ़ सिम ऐं कलर बोर्ड ऐं सख़्त मौसम जे वधंदड़ ख़तरनि खे मुंहुं ॾेई रहिया आहिनि हुन चयो त सिंध सरकार उन्हनि चैलेंजनि खे मुंहुं ॾियण लाइ क़दम खणी रही आहे क्लाइमेट रेजिलेंस जो मतिलबु माण्हुनि जो तहफ़ुज़ रोज़गार खे महफ़ूज़ बनाइण पैदावारी असासन खे बचाइण ऐं उन्हनि कुदरती निज़ामनि खे बहाल करण आहे उन सां टिन्ही साहिली ज़िलनि जे 500 ॻोठनि जे लॻभॻि 196,000 घरनि अटिकल 10 लख माण्हुनि खे फ़ाइदो पहुचंदो मनसूबे मुताबिक़ 43,000 नौजवाननि खे मार्केट जी ज़रूरत मुताबिक़ महारतुनि जी तरबियत ॾिनी वेंदी मनसूबे जे रोज़गार ऐं कम्यूनिटीअ जी तरक़ीअ वारे हिसे ते लॻभॻि 30.45 अरब रुपियनि जी लागत जो अंदाज़ो आहे हीउ मनसूबो 8 वॾनि ड्रेनेज सिस्टम्स खे बहाल ऐं अपग्रेड कंदो जिन में नागनढोरो घोड़ाबारी घारो पीर पठो बोहारा जाती ऐं मलकाणी शाखूं शामिल आहिनि साफ़ पाणीअ वारे निज़ाम खे हथी मिलंदी تقریب کے خطاب کندے سندھ کے پلاننگ اینڈ ڈیولپمنٹ آپاشی وارے وزیر جام خان شورو ساحل ضلع کے غربت بوجھ سمنڈ کی چاڑ پیداواری زمین کی تباہی ودندڑ ماحولیاتی خطرن کا بچائن کی ضرورت ہے ایشیائی ڈیولپمنٹ بینک کے کنٹری آپریشنس ہیڈ یہ پروجیکٹ اے ڈی بی لائے خاص طور پر اہمیت رکھے تو ہی گزرل 15 سالن کا ودھیک عرصے میں سندھ میں زراعت خوراک فطرت بیراڑی کی ترقی آسان کے پہرے وڈی سیڑپکاری ہے پلاننگ اینڈ ڈیولپمنٹ کے چیئرمین نجب شاہ پروجیکٹ کوآرڈینیٹر نذیر احمد میمن پن اتے موجود ہوا صحت وارے وفاقی وزیر مصطفی کمال سندھ میں ایم ڈی کیٹ ٹیسٹ میں بے ضابطگن جو نوٹس وٹھی پی ایم ڈی سی کے صدر کے نتیجن کی جانچ کے لئے خط لکھی چڈیو خط میں سینٹر وائز امیدوار کے انگ پاس تھن کی شرح ہائی اسکورس جو تجربہ کرنے کے لئے ویو ہے خط موجب ایم ڈی کیٹ مرکزن کے نتیجن میں غیر معمولی واضح فرق کی بھی جانچ کرائی وجے خط میں حاضری شیٹس سٹنگ پلان سینٹرن کے ریکارڈ رزلٹ ڈیٹا جو جائزہ وٹن کی ہدایت بھی کئی وی ہے خط میں ویو ہے تو امیدوار کی جائے تے بین مانوں کی ٹیسٹ دین پیپر لیک تھن والے الزام کی بھی جانچ کرائی وجے ان ڈس میں صحت والے وفاقی وزارت پی ایم ڈی سی کے جانچ مکمل کرے 15 دن میں رپورٹ پیش کرنے کی ہدایت کی ہے اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کے سوشل میڈیا استعمال بابت کیس میں نیشنل کمیشن آن رائٹس آف چلڈرن بارن کے آن لائن تحفظ لائے عمر کی تصدیق جو اثرائتو نظام جامع ریگولیٹری فریم ورک جوڑن کی تجویز دینی ہے کمیشن بارن کے آن لائن گرومنگ جنسی استحصال نقصانکار مواد کا بچائن کے لئے قانونی انتظامی قدم کھڑ کے انٹڑ قرار دنو ہے نیشنل کمیشن بارن اڑ جاتل نوجوانن وچ میں غیر ضروری آن لائن رابطن کے محدود کرن کی بھی سفارش کی ہے اسلام آباد ہائی کورٹ میں 16 سالن کا گھٹ عمر کے بارن کی سوشل میڈیا استعمال بابت بدھنی ہٹ کیس میں نیشنل کمیشن آن رائٹس آف چائلڈس 17 صفن سے مشتمل تحریری جواب جمع کرائے چڈیو کمیشن درخواست میں اتارل خدشن کے تسلیم کندے بارن کے حقن کے تحفظ کے لئے عمر کی تصدیق کے اثرائتی نظام تے زور دنو ہے خاتے بارن جی آن لائن جنسی استحصال جی جانچ لائے خصوصی صلاحیتن کے ودھائن ٹیکنالوجی ذریعے بارن جی استحصال خلاف خصوصی نظام جوڑن جی تجویز دینی ہے جواب میں چھو ویو آئے تا پیکا ایکٹ جیو بیہر جائزو ورتو ونجے ان میں ترمیموں کئیوں وجن درخواست گزار پارا محمد جلال حیدر ایڈوکیٹ ہائی کورٹ ییا فرید کیس جی پیروی کرے رہا ہوا پیش ہے اسپیشل رپورٹ سندھ کابینہ کے تازے اجلاس میں کنک کی قیمتوں کے مستحکم کرن بورڈ متاثرن کے لئے 1 ارب روپیہ جاری کرن صحت کے ادارن کے اپ گریڈ کرن سرکاری زمینوں لائے نو قانون آئن تھر میں کوئلے کی مائننگ ودھائن سمیت کیترائی اہم فیصلہ کیا ویا پر سوال وہ ہے تو ان فیصلن جو عام مانوں کی زندگی تے عملی اثر کدیں کیترو پوندو سندھ کابینہ کنک کی ریلیز پالیسی 2026-2027 تیار کرنے کی ہدایت کی ہے حکومت وٹ لکھیں بوریوں کنک موجود ہوجن جو بدھایا ویو ہے جڈ مارکیٹ میں کنک اٹے کی قیمت میں واد جو ذکر پن اجلاس میں کیا ویو حکومت جو مقصد سرکاری کنک فلور ملن چیکن کے جاری کرے اٹے کی قیمتوں کے مستحکم کرنا ہے پر اتنے بنیادی سوال وہ ہے تو سرکاری کنک کی رعایتی قیمت جو فائدہ آخرکار صارف تائیں پہنچندو یا وچوارے نظام میں محدود رہندو عوام کے اصل نتیجو ان وقت سامنے ایندو جڈہیں بازار میں اٹے کی قیمت واقع گھٹ تھی گھٹ میں گھٹ موجودہ قیمت میں استحکام ایندو بے طرف بورڈ متاثرن کے لئے 1 ارب روپے کی منظوری دینی وئی ہے رقم صاف پانی صفائی صحت صفائی کی سہولت لائے استعمال تھن گرجے ہی فیصلو ضرور متاثر علاقوں لائے اہم ہے پر عوام جو سوال وہ ہوں تو رقم کہڑن علاقن میں خرچ تھی کہڑا خاندان فائدہ وٹندا کم کی نگرانی کیر کندو صحت کے شعبے میں نارتھ کراچی کے چلڈرن اسپتال کے 200 بسترن والی ماں بار کی اسپتال طور ترقی دن کی تجویز پن منظور کی وئی ہے چنے سر ڈسپینسری میٹرنٹی ہوم کے 24 کلاک ہلائن جو منصوبہ پن ساموں آیا ہے جدید اوہ منصوبہ وقت سر مکمل تھن تھا تو خاص طور عورتوں بارن کے لئے سرکاری صحت جو سہولتوں بہتر تھی سکن تھی پر ماضی وانگر ہتے بھی بجٹ تعمیر عملے کی موجودگی دواؤں کی فراہمی اہم امتحان ہوں دا سرکاری زمینوں بابت نو قانون آن لائے بھی تجویزوں طلب کی ویئیں मक़सद सरकारी ज़मीनुनि जी अलाटमेंट ऐं इस्तेमाल जे लाइ नओं कानूनी ढांचो ठाहिणु ॿुधायो पियो वञे। हिन फ़ैसिले जी अहमियत उन ॻाल्हि में हूंदी त नओं कानून शफ़ाफ़ियत, अवामी मुफ़ाद ऐं ज़मीन जे बहितर इंतज़ाम खे केतिरो यकीनी बणाए थो। सिंध काबीना थरब्लाक टू में कोयले जी माइनिंग जी सालियानी सलाहियत 7.6 मिलियन टन मां वधाए 11.2 मिलियन टन करण लाइ मुआहिदनि में तरमीमुनि जी मंज़ूरी पिण ॾिनी आहे। हिन सां तवानाई जी पैदावार ऐं मुआशी सरगर्मियुनि में वाध जा इम्कान मौजूद आहिनि, पर साॻिए वक़्तु थर जे मक़ामी आबादी, रोज़गार, माहौल ऐं वसीलनि मां मक़ामी माण्हुनि जे फ़ाइदे बाबति सवाल पिण अहम रहंदा। मजमूई तौर ते सिंध काबीना जा फ़ैसिला केतिरनि ई शोबनि सां लाॻापियल आहिनि ऐं उन्हनि मां अवाम खे फ़ाइदो पहुचण जा इम्कान मौजूद आहिनि, पर कंहिं बि हुकूमती फ़ैसिले जी कामयाबीअ जो असुल मयार ऐलान न पर उन ते अमल दराबद हूंदो आहे। कणिक जो फ़ाइदो सार्फ़ ताईं पहुचे, ॿोॾि मुतासिरनि ताईं रक़म ऐं सहूलियतूं पहुचनि, इस्पतालुनि में अमलो ऐं दवाऊं मौजूद हुजनि ऐं सरकारी ज़मीनुनि बाबति नओं निज़ाम शफ़ाफ़ हुजे त पोइ उहे फ़ैसिला वाकिए अवामी रिलीफ में तब्दील थी सघंदा। हाणे नज़र उन ॻाल्हि ते हूंदी त सिंध हुकूमत उन्हनि फ़ैसिलनि खे कागज़नि मां कढी अमली मैदान में केतिरी तेज़ी, शफ़ाफ़ियत ऐं जवाबदेही सां लागू करे थी। हुयो हिन वक़्त जो सिंध राउंडअप। ॿिए आचर जे सिंध राउंडअप ताईं गुलाब खान भेण खे ॾींदा इजाज़त। अलह निगहबान।
1: सिंध गाहे जे मुनफरिद एज़ाज़, तहज़ीब की रखवाली और मेहमान नवाज़।
2: ॾाढो सुठो
1: जीए FM 88 नेटवर्क,
3: सिंध की आवाज़।